0: 9238-284-495। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम
0: जी। जनाब सो को रिचरताना
1: बहारी खुशी वेडी ना
0: हां संग चले लगे खैबर बारे
1: खैर दे वो सजा तखरे
0: खैर दे स्टासु दुआ गानी दी खपला लवाया
1: खैर हालात वा क्या सुई
0: बिल्कुल खैर दे स्टासु दुआ गानी दी प्रोग्राम और प्रोग्राम जे सिंगल लगी की सुमंगा صحیح پروگرام تے سرا وڑی ادارہ تو آیا
1: پروگرام دا ہمیں سرا علی نے کہا کہ اس مسلمان او چتا وا کنا
0: نو دا لے کال لوچت نہ شو ولی
1: اوے میں کاس کاس او لو صاف پٹی لو کن ما
0: دا ہوتا جی کم دینو سٹاب مطلب دمرا ٹرایانی بنی وکڑی بلا خلقو دمرا ٹرایانی کڑی دی گئی کال میلاو نشی بیا مطلب داڑی چا خبر من سرو نشی کنا
1: یاو میں آشو سوارو سالم با میلا ہو ما لگی نا ہاں
0: صحیح صحیح صحیح زوست کال میلاو شو کنا
1: سوست خو میرا رو چو شو مای زیتا دل دازو ملتا ہاں
0: خا خا خا خا زا بس خبری خودو شوی کنا
1: بیرات تیوز گاری گا مناو
0: صحیح صحیح صحیح صحیح دیر آمدن پروگرام جدو کال کولو میسیجی سرپ لازم ٹائم را سرکم دے ہاں
1: شکر بایدگو لی ناظر

वालों जी परुन परुने खबर था सुलो को परुन सुमंग सरा अस्पताल के 29 यानी 29 प्रेगनेंसीज दखर सरागली दिया का इस दखर सरागली दिया का आखा जुमंगा द सोसाइटी आगे खलक चागी शलकाला दोलसकाला अतलसकाला आगे गिरजी दली दी मुख्तलिफ यानी द खबर पख्तुन ख्वा द पेखोर न महल सिकम डॉक्टर आन दी द मगरी आखा आगे सुविचेरा द मगरी कोर नहीं छुटकी डॉक्टर आन अर सगी कड़ी खुबारा ला आगे था द खुशाले हजीर इनु में लाभ शुवे आगे दुर्शल बांधे यानी सुमंग द हाथर मोमन होम्योपैथिक जनरल अस्पताल दुर्शल माले कदम की उस सुलु रबे सुल जलाल जदी सिना अगीता द खुशाली खबर वर कर लो बार अल्लाह द परुने रिपोर्ट से T29 वेले वा लंग से दा दसे दा जो सुमर द चार सदी अब दुन की दी सासु द बेवलादी दा हर किस्म बीमारी सुन की बीमारी की बला डीरी दी आउ कसो द बीमारू पनुमुन बांदेरा शुरू सुमा नु जमा सरी युवा गेंटा दा बार अल्लाह किचिर था तासु से किस्म बीमारू खेन वाली बीमारू खेन खतल ये जमा वांग सवरी नु तासु दा वेल ग्वालमा आउ तासु दा ग्वाली शुमंगले दी The hat is Moman Homeopathic General Hospital. ट्रीटमेंट में लाऊं शी तासुबा परेशान हुई चेहरा द बेखबर हॉस्पिटल इमिया सुखिमन में लावेगी पसलूर में सुखिमन में लावेगी तासुला दावेल ग्वालमा सासु चार सदा हम सासु चार सदा की हाथे मुमंद मेडिकल सेंटर दे जुमंग द बेखबर द हॉस्पिटल ड्रेम खत्म मुंग पा चार सदा की दले दे हाथे मुमंद मेडिकल सेंटर दासे डीर आप दोनों की क्या का مینکا یعنی ده چار سدی دی اور اگی فور دو فرس تایم سماوا سوری تاسولا دا خبر ندی در رسیدلی چی پا چار سده که حاضر مومن میڈیکل سینٹر سدی جی بلکل سدی کم سی پا مردان روڈ نمبر دو مردان روڈ گلبہار نمبر دو کی واقعی دی حاضر مومن میڈیکل سینٹر کی چیر تا تاسو دا غواری چمنگلا دا حاضر مومن होम्योपैथिक जनरल अस्पताल ना ट्रीटमेंट में लावशी नुतासुला दावेल ग्वालमा दुपत्तर जुमे पूरी जुमंग द हैथर मोमन होम्योपैथिक हैथर मोमन मेडिकल सेंटर दागी उपीड़ कुलावी तासुरातली हम सही के चिरता तासुजान ला या द खबल मरीज द पारा दरारवान ओपीडीज द पारा नंबर जिकम देगा زماسرا طاہر زمان کے زما واسوری الک زماسرا سسٹم او کے دکھان ال سے تاثر نیٹ مسئلہ دا کھان لی دا مسئلہ بحال کئی چونکہ سبا بیاسم چھٹی دا جنرا زما چنن دا پروگرام زما مسجد اروشی دا سدا زمنگ دا ہاتھ ہے مومن میڈیکل سینٹر ہیلپ لائن نمبر چکم جاگا سدا سے دے صفر دری سو دیس بیا دیرس بیا وس وس لور यानी 0300 बिया द 94 मैसेज आरवान सुन सिद्रा मैसेज कही ची आवाज कटकी जी लाला चंगनी आवाज के कटेंगे अल्लाह जमा सर खुटिक थे यार

0: सरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बाने कालो के दोखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा स्ता सुखार पर सवाबई की हूँ।
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है। क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर
2: सवाबी। ज्वानी द ज्वानको न बगैर निमगिड़ी हो कुचरता ददग ज्वानको पवख बाने गम उनकलेशी न प रारवान वख की दग ज्वानके सासु दखाइस द खराबे दो बाइस जुड़ देशी द ऑयली स्किन और द दानो द पारा यो डीर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम तुम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश तुम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कुम चिप सलूर उरजु की सासुद स्किन एक्नीज पिंपल प मुकम्मल तो गबाने खत्म ही और ये वाज़ दाना द दग दानो चकम दागु न दी अगर हम प मुकम्मल तो गबाने खत्म ही की पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड टी ट्री ऑयल और क्लिंडामाइसिन कुम ची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुम ची सिर्फ और सिर्फ सलूर उस्पो की दनन दनन स्तासु दाने और दानो दागुना पर मुकम्मल तो गबानी खत्म ही नो जर तर जरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन देर मसले अवारे कई द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
3: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوي وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کګي وی نو د هغه ټولو مریضانو لپاره د خوشحالۍ خبر اوس با د هر اتوار پر ورځ باندې سحر د اتو بجو نه واخلي مازیګر تر څلور بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر څلور بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساتي بلال پلازا السید سی این جی ته مخامخ کونډا موڑ جهانگیرا روڈ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره پدی نمبر رابطہ کے 0314-15-13-232 یعنی کہ 0314-15-13-232
4: یہ ہے ایک دنیا علم و عمل کی جہاں پر نیا دن سکھاتا ہے کچھ نیا یقین کے ساتھ ذمہ داری کے ساتھ آگے بڑھنے کی لگن جگا رہا ہے The Qadi Azam Group of Schools and Colleges Khyber Pakhtunkhwa Activities-based learning par mabni jadeed nizam taleem Central Examination System Tafreehi aur malumati tours aur ilm-o-amal ka ek munazzam o marboot taleemi mahol 200 se zyada talaba o talibat ke liye is saal bhi merit scholarship test barai first year ka inqaad 5 July 2026 ko tamam campuses mein hoga aaiye aur apne bachchon ke kamyab kal ka danishmandana faisla aaj kijiye hamare campuses Hakim Abad Naushehra Bagh Iram Mardan Shergarh Mardan Sawabi Zaida aur Maini Chowk Kotha ya head office ke number 0938-280103 par rabta kar sakte hain
5: ma vele mal da sharjana kali rawda
6: zo usta kalu da para sharje ta singalar shama
5: oho pamina bazar dubai ki da sharja jewelers dukan de chatachi da dubai aur da sharja tool variety maujood da
6: nu da sewaya kana
5: Sharjah Jewelers. Proprietor Zeb Brothers. Phone 0938-273265.
7: ٹوپی میڈیکل کیئر سینٹر ٹوپی میڈیکل کیئر سینٹر کے وقت ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل اسپیشلسٹ نمازیگر سلور نواخلا ترماخام اتو پوری ناستی چھٹی د جمعے پورس ڈاکٹر وسیم حیدر تنولی آرتھوپیڈک اینڈ اسپائن سرجن د اتوار پورس نو نواخلا ترمازیگر سلور پوری ڈاکٹر میمونہ عامر گائناکالوجسٹ د اتوار پورس سحر د نو نواخلا ترمازیگر سلور پوری ڈاکٹر سمینہ بی بی فزیوتھراپسٹ د ہفتے او اتوار پورس د سحر نو بجو نواخلا ترمازیگر سلور پوری ڈاکٹر شہزاد فزیوتھراپسٹ د جمعے ہفتے او د اتوار پورس مازیگر سلور بجو نواخلا ترماخام اتو بجو پوری او د سر سرا ڈاکٹر اماد زمان صاحب شوگر اسپیشلسٹ وا د جمعرات پورس سحر د نو بجو نواخلا ترمازیگر سلور بجو پوری او پی ڈی کبھی 24 گھنٹے سروس لیبر روم میڈیکل سٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز نو پتہ یاد ساتے ٹوپی میڈیکل کیئر سینٹر ایاز پلازا زڑا میلے لار ٹوپی موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5588
8: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk

0: होगी जी बिल्कुल दोस्तों, मैसेजेस हम कवल अच्छा है। मैसेजेस बताओ सुन के हुआ मोबाइल के राइट क्रिएट मैसेज ऑप्शन तो बताओ सो लाल शाही हल तो बताओ सो सके हुई हल तो बताओ सो ली कैसे भाग हुई हो गम खादी को भाग के ना के हुई गने सही दाम URD94 बताओ सो ली गए लेग शांति स्पेस यानी के लेग शांति दमा सलाम कलाम पैगाम खुले शांत मैसेज दाखला को जोकार के दन्ना बताओ सो मुंग तरह सेंड करे 4881 यानी के 8881 बांधे दरेजला अतो यो बांधे सासु बैक टू बैक कॉल अगर हम प्रोग्राम इससे जुड़ो राजीव अखपल मीना अखपल मौजूद गई एहसास अगर मुंगल रखे भाई 0938 280 495 माने नेक्स्ट कॉलर गुरम चिस्सू की दिक्कत
1: حالات
0: خدی
1: بس یار ډیر په بیمارو باندې سر یم ډیر په بیمارو سر
0: یم الله دې د خپل کور بچ کم دې غدارو کی امین سم امین څنګه پروګرام در باندې څنګه لګي
1: بس تا आवाज مې او پیژندم ما دا خو دې فرمان راغلی خو چې مطلب دې د دلبر نه راغلی دا دې مطلب دې څه نوې کار وکم
0: بس دا تاسو مینا دومره زیاته ګرانه شي مونږ ته او زمونږ هم خپل دغه کوشش ته چې دغه پلیټ فارم نه اوریدونکو سره مخاطب شونو بس خوشحالي کو په دې خبر باندې جسې بو اللہ کرم دے دا اللہ پہ ہر ہا لازو باندے پہ ہر ساتونو باندے دیر زیاد شکر گزاریو
1: بس تا شیرونو خو بزما مطلب دے دیر خون مالے بیرا کو کنزر کستا خو پکی دیر زبردست شیرونو بوے دیکھ تو پانچ شار گیا چیئے نتنا
0: جی جی جی بالکل چی دا غفلیٹ فام ناوری دن کو سرم مخاطب شنو بس خوشحالی گو پا دی خبر باندے جس سے بو
1: نور سنگال دے وقت سنگا تیری خط تیری
0: دا اللہ کرم دے دا اللہ پہ ہر ہا لازو باندے پہ ہر ساتونو باندے دیر زیاد شکر گزاریو
1: بس تا شیرونو کو بزما مطلب دے دیر خون مال

0: ऑर्थोपेडिस्ट एंड मेडिकल स्पेशलिस्ट बेतवार परवाज लस बजोना तरमाखाम सलोर बजो कोरे लेडी डॉक्टर परिहा मुश्ताक फिजियोथेरापिस्ट द फिरना तर जुमेरात रस कोरे सहर नहो बजोना तर माजीगर सलोर बजो कोरे डॉक्टर विकास अहमद कंसल्टेंट एंड साइकेट्रिस्ट बेतवार परवाज यवोलस बजोना तरमासपखिन ब्रे बजो कोरे गायनोकोलॉजिस्ट लेडी डॉक्टर इकरा रफीक माहिरे अमराज जच्चा बच्चा द फिरना तर हफ्ती पूरी माजीगर द सलोर बजोना तरमासोतन अथो जो पूरे ओपीडी कवि जमु सहूलियात 24 घंटे सर्विस लेबर रूम अल्ट्रासाउंड इको ईसीजी पेशेंट मेडिकल वार्ड जनरेटर और नोटो जरूरी सहूलियात मौजूद थी नो पता याद साते और तशरीफ रावड़े टोपी मेडिकल केयर सेंटर आयास प्लाजा जड़ा में लेलार टोपी मोबाइल नंबर दे 0335-666-2878 द्वैम नंबर दे 0336-444-5888
1: خوش خبری هغا ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي او د چا چې د خپو د کونډو دننه لاړه ختمه شوي وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کګی وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس با د هرې توار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر سلور بجو پوري د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ډاکټر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر سلور بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساته بلال پلازا السید سی این جی ته مخامخ کونډا موڑ جهانگیرا روڈ سوابی مزید د معلوماتو د پاره یا د نمبر اغستو د پاره پدې نمبر رابطه وکې 0314-15-13-232 یعنی کې 0314-15-13-232

0: हैदर मुमन होम्योपैथिक जनरल अस्पताल हो पे खबर न बल्कि द हैदर मुमन होम्योपैथिक जनरल अस्पताल ब्रांच ओस्तासु पखार सवाबई की प्रानिस्त सुविधा कतासु के हम सुख पली बीमारी द क्लासिक होम्योपैथिक इलाज सरा द मुंडा
1: से वो बची मुलुशी
0: खत्म होल गाड़ी
1: उन पदक साथुनु के मु जान द स्टूडियो था द खेरा रावर सवलो द स्टूडियो द रार सवलो सरमो
0: जरतर जरा
1: द खपल द प्रोग्राम आगाज उकड़लो शुरुआत मु दखेर
0: उकड़लोग्राम
1: जमंग सराबानी
0: जनरल
1: बैलडोना कॉस्मेटिक्स पाकिस्तान प्राइवेट लिमिटेड दखेर स्पॉन्सर्ड गई
0: अस्पताल
1: इंशाला परारवान अतिशतम तारीख बांदी पो बाजवल की जमंग द दुकानदारानु यवा गट अड्रा रवान दबकम की बामोंग मुख्तलिफ शे इनाम दखेर वर्कू ब्यादा हगीन बाचिकम दे जमंग यो गट अड्रा रवान दा पो पेखबर खार की पो पेखबर की पो यो गट शादी हाल के बदग अड्रा दखेर की गयो पो दग अड्रा की द बलोचिस्तान खलग हम मुंगसर जानरा शामिल खड़े दे बदग अड्रा की जमंग सरा द पेखबर द चार सदी द सवाबई उद मुख्तलिफ उसीमु
0: याद
1: खलकु जैनु मुंगसर खलकु जान रहे उसे खड़े दे वो चिदा दियो जिली यादा दियो सिमी ड्रा न दा बल्कि दा चूंकि घट ड्रा दा पति के बमंग और कहू सलवे खुल्ला को रूपो इनाम
0: जहांगीर
1: बता सलवे खुल्ला को रूपो इनाम की तो पूरा पाकिस्तान
0: नाडरा
1: चिकम दा पूरा पाकिस्तान पूरा कमजे की चीज मुंगा बैलडोना व्यू कम कमजे की चीज मुंगा बैलडोना रसीद ली दी
0: बाबा
1: टूल ड्रा दहागा जेदन दगा वजन बची मुलुशा दगा वजन भाई इनशाला दगा टूल खलक जमुंग सर बदगा ड्रा के जान रा शामिल जमुंग सर बापो दगा ड्रा के जान जरूर रा शामिल चूंकि संग जमा तासु तो जिक्र उकड़ लो चिनंद खाली दगौरज वाओ द खाली दगौरज मुप
0: मन हम
1: हैदर मुमंद अस्पताल सवाबई के तेरे सुविधाओ नन हम मुंग सौ
0: जनरल
1: यौसलो द्री नवी ओपीडी बीमारान मुंग गतिली दी यानी सवाबई की द खाली पोरज बानी जमुंग एवडीर तकड़ा डॉक्टर साहब दर्जी
0: अस्पताल
1: कम दची डॉक्टर हैदर अली मुमंद वेले की गी कम ची द मुख्तलिफ बीमारो द मुख्तलिफ बीमारानो इलाज कई दखेरा
0: मंसूर
1: नो नन हम चिकम दे पो सवाबई अस्पताल की डॉक्टर साहब मोहतरम बखपला बानी हम मौजूद हो दाग सरसरा
0: सवाब
1: जम नन द सवाबई अस्पताल द दरगले उमा सवाबई अस्पताल द बेचकर दर वखले उ दखेरा द सवाबई द दगा खलगो सरा मिलो शु औ द सवाबई द दगा गुसना को खलगो सरा मिलो शु के ना
0: दे नंबर
1: बोले जगु की गुस्से भी इंतहा डी रिजा जी रोबल दा ची इंतजार बगी बिखी निश्तरे दगा द न इंतजार कवलो खलगो ब्या द गुसना को खलगो सरा मिलो शु द दगा द मिलावे दू औ ब्या खास कर द यो बेहतरीन ओपीडी द कवलो न बाद
0: खपल
1: बि दोबारा मुंगा द खेर रागलो खपल पे खबर खारता औ
0: मार द
1: पासो द मुजान द खेर रा वरसोलो प्रोग्राम तासुबदी वक्त की बलोचिस्तान के बिल्कुल लाइफ बिल्कुल बराह रास्त हो रही प्रोग्राम तासुबदी वक्त की पवाबी की बिल्कुल लाइफ और बिल्कुल बराह रास्त हो रही प्रोग्राम तासुबदी वक्त की पार सदी एफ एम
0: पिलबर
1: एफ एम चार सदा पो पी खबर की पो तहजीब रेडियो नेटवर्क बानी जमुंगा दगा आवाज जमुंगा दगा गग जमुंगा दगा खबरी तासुता बिल्कुल लाइफ हो बिल्कुल बराह रास्त रसी तासुबदी प्रोग्राम के खपल गजान खपल आवाज राशरी कबल ग्वाड़ी नू تاسو زمونږ سره خپل ځان او خپل आवाज را شریکول شي د आवाज یا د خپل ځان د را شریکولو د پاره تاسو په موبایل کې لاړ شئ چرته په کمزګی کې چې
0: کمزګی
1: کې چې نمبر ډایل کیږي البته تاسو ور کوي 0 0 3 1 2 8 8 8 8 0 5 0 په دغه نمبر باندې با تاسو ماته لایف کال را ملو کیږي چې تاسو ماته میسجونه کول غواړي نو د میسجونو د کولو د پاره تاسو موبایل کې لاړ شئ राइट मैसेज था पकम देगी ची मैसेज लिख लिखेगी अलता वो लिख गई खपल नुम द खपल जेनुम माते रावल गई पो 0 3 1 2 8 8 8 1 5 0 पता का नंबर बांधी तासुमंगता लाइफ कॉल कबल शेयो जमुंग सरा द लाइफ कॉल द लारी खपल गगुना और यखपल आवाजों जमुंग सरा राशरी कबल शे जी दासिदा यो सूरज न मुंग द बैलडूना द यो प्रोडक्ट जिक्र कहू गा ना चूंकि तासु टोलो तो खूब उस पता लगी दिल हुई चे मुंग द यो सूरज न जिक्र कहू द बैलडूना द यो दासे शैम्पू बवारा की कम चे खास कर द विख्तू द غورځې دود لپاره تیار شوې دي کوم چې خاص کر د وختو د دوسری دوسری تیار شوې دي الکانو لپاره تیار کوم مونږ دنیا کاسمیټکس استعمال کړلو مونږ دنیا علاجونه وکړلو مونږ دنیا وګرځېدلو خلاص پورې نه زمونږ وخته غورځېدلو درې نه زمونږ وخته مضبوطېږي ورسته ورځ گنجیان کیږو ورسته ورځ مو وخته روان دي او ورسته ورځ چې څونه بله په وختو کې ګوتې وښو دونه مو وخته ورسته ورځ گنجیان کیږي جی د هغه جینکو یا د هغه الکانو دپاره زمونږ یو نوی پروډکټ کم د چې بیلډونا انټی هیر فال شیمپو لګیږي جی او دا درته زه یقیني خبره کوم چې نن زه په سوابي هسپتال کې موجود وم چې کمو خلکو د دې شیمپو تپوس کړی دی کمو خلکو بار بار دا غوښته څنګه کړې ده تاسو ویډیو کتلې ده ویښتو د غورځېدو یو شیمپو ویلې دی هغه مال راکوي تاسو به حیران پاتې شئ جی حیران پاتې شئ چونکې مونږ خو دا نه دي ویلي که نه چې مونږ لانچ شوی دی مونږ چونکې دا خبره کوو چې دا را روان دی دا لا راغلی نه دی تاسو په هر ځای کې زمونږ د دغه شیمپو تپوس کوي نو دا په یو ځای کې هم نه ملاوېږي ول چې لا فلحال دا لانچ شوی نه دی څنګه چې ما بل ځل هم تېر ځل هم ما پروګرام کې ویلي وو که نه چې ګوره مونږ که چېرته یو پروډکټ لانچ کوو یا که مونږ یې چېرته مارکیټ ته راوباسو نو مونږ به د ټولو نه اول د دغه پروډکټ په خپل ځان باندې چې کوو مونږ به ګورو سترګو د لاندې به ګورو د سترګو مخامخ به ګورو ریزلټ به ګورو چې آیا په دې کې څه ریزلټ شته او که نه په دې کې څه ریزلټ نشته دی جی د خبرې مقصد مې دا دی بچی مو لوی شا د خبرې مطلب مې دا دی چې زمونږ د راروان شیمپو یو داسې بهترین شیمپو دی کوم چې بره ستاسو د ویښتو غورځېدل په مکمله توګه باندې ودرېږي ستاسو د ویښتو هغه غورځېدل کوم چې ودرېږي نه کوم چې سمیږي نه کم چې ټیکیږي نه ستاسو ویښتو ګروت نه کوي ستاسو ویښتو کې شاین ستاسو ویښتو کې برایټنس نه راځي ستاسو ویښتو کې کیوټنس نه راځي ستاسو ویښتو ښکلي کیږي نه د هغې دپاره زمونږ یو ډېر بهترین شیمبو د خیر را روان دی بیلډونا انټی هیر فال شیمبو د ځان سره ضروري یاد ساتئ خیر دی تاسو دوکانونو کې تپوس کوئ خو صرف تاسو دومره یاد ساتئ چې دا لا فلحال راغلی نه دی دا را روان دی تاسو چېرته په دوکانونو کې تپوس کوئ تاسو ته نه ملاوېږي نو تاسو دا مه وایئ چې مطلب دا دوکان یې راوړي نه یا دا دوکاندار بیلډونا خرڅوي نه بلکې هغوی خرڅوي هغوی راوړي خو چونکې راغلی نه دی نو دغه وجې نه دغه شیمپو چاته ملاوېدلی نه شي تاسو به کوشش دا کوئ چې د بیلډونا انټي هیر فال شیمپو تاسو غوښتنه خو به کوئ تپوس خو به تاسو کوئ خو فلحال به تاسو مهرباني دا کوئ چې تاسو به دا ځان سره یاد ساتئ چې که دې چې کوم لانچنګ دی هغه به باقاعده مونږ د ریډیو یا مونږ د سټوډیو دنن هم کوو د خیره او د خیره د ویډیو د لارې به هم مونږ د لانچنګ وو ځان ریډي او ځان بالکل تیار اوساتئ جی ول چې مونږ هر خوشحالي تاسو سره رایوځې کړې ده که نه هغه د تیر د کلیزې خوشحالي آنی دي هغه د هر څه خوشحالي آنی دي ول چې مونږ هر خوشحالي تاسو سره رایوځې کړې ده که نه هغه د تیر د کلیزې خوشحالي آنی دي هغه د هر څه خوشحالي آنی دي هغه مونږ تاسو سره را شریکو یو هم تاسو یې او تاسو مو خبر چې آیا تاسو زمونږ په شان سوچ کوئ آیا تاسو مونږ صرف یو که نه تاسو نور څوک هم شته دی دغې د خبرې جواب ماله راکوي چې آیا تاسو نور څوک شته او که نه صرف زمونږ پروګرام اوري صرف زمونږ د پروګرام نه خوندونه مزې اخلئ مونږ ته دغه د خبرې د جواب د راکولو دپاره تاسو موبایل کې لاړ شئ رایټ مسیج ته به کوم ځای کې چې مسیج لیکلی کېږي هلته ولیکئ خپل نوم د خپل ځای نوم او ما ته یې راولېږئ په 312-88-150 په دغه نمبر باندې تاسو ماته لایف کال را ملاوه خلی شئ او زما سره د لایف کال د لارې هم ودرې سره سره په دغه نمبر باندې تاسو ماته مسیجونه هم کولی شئ چونکې تاسې ده چې زه نن وختي سهار پاڅېدلی یم وختي سهار مطلب دا چې څه 9 بجې وې چې زه پاڅېدلی وم ولې چې د بېګانه ماته راګر صاحب دغه پیغام را رسېدلی و چې سبا له بزوره خیر ثوابۍ ته چې نن ورځ یادوله نو دغه وجې نه می وختي وختي ځان باسهولې وولې چې بیا ډاکټر صاحب باندې انتظار نشو کولې بیماران ورته ناسوې دنیا بیماران ورته ناسوې نو دغه وجه نه بیا انتظار کول یا ویټ کول دا مدرسه نامناسبه شاندې ښکارېږي خوبه کې مونږ ته ډېر ویټو کې لګنه بلکې

ناکام ہو کر خاموش ہو جاتے ہیں نا، تو یہ خاموشی اکثر ختم ہونا نہیں ہوتی بلکہ جمع ہونا ہوتی ہے. یعنی لسنرز، میں یہاں یہ بات کہنا چاہوں گا کہ یہ خاموشی اکثر ختم ہونا نہیں ہوتی بلکہ جمع ہونا ہوتی ہے، یعنی جذبات باہر نہیں آ رہے ہوتے مگر انسل مطلب اس طرح ہو رہے ہوتے ہیں کہ اکثر، مگر اندر مسلسل جمع ہوتے رہتے ہیں. اسی جمع شدہ کیفیت کو ہم اکثر طوفان سے زیادہ، کبھی کبھی طوفان کے ساتھ بھی تعبیر کرتے ہیں. یہ ضروری نہیں ہے کہ ہر خاموش انسان کے اندر منفی طوفان ہو، لیکن یہ حقیقت یہ ہے کہ خاموشی میں انسان دماغ، انسانی جو ایک دماغ ہوتا ہے یا انسان کا جو دماغ ہوتا ہے، انسانی دماغ زیادہ سوچتا ہے، زیادہ یاد کرتا ہے اور زیادہ ریلائز کرتا ہے. یہی چیز ہے کہ بازو کا جذباتی دباؤ، مطلب مینز ایموشنل جو کوئی اوور لوڈ ہوتا ہے، ایموشنل اوور لوڈ پیدا کر دیتی ہے. محبت میں ناکامی کے بعد خاموشی کی دو بڑی شکلیں ہوتی ہیں نا، ایک وہ خاموشی جو انسان کو توڑ دیتی ہے، جہاں وہ خود کو دنیا سے الگ کر لیتے ہیں اور ہر چیز کو بار بار سوچتا رہتا ہے. اس حالت میں اندرونی طوفان واقعی بڑھ سکتا ہے، کیونکہ فیلنگز جو ہے نا دماغ میں بار بار بار بار بار بار چلتی رہتی ہیں. اور دوسری وہ خاموشی ہوتی ہے جو انسان کو سنوار دیتی ہے، آہستہ آہستہ جذبات کو سمجھتا ہے. حقیقت یہ کہ حقیقت کو مطلب جو ہے نا ایکسیپٹ کر لیتے ہیں، حقیقت کو قبول کر لیتے اور اپنی سوچ کو بدلنا شروع کر دیتے ہیں. یہاں خاموشی ایک شفا، مطلب مینز کہ یہ ایک ہیلنگ پروسیس بن جاتا ہے بلکہ طوفان نہیں بنتی ہے. اب سوال یہ ہے کہ کیا خاموشی ہمیشہ طوفان لاتی ہے؟ سوال ہے نا، کوئسچن ہے کہ خاموشی ہمیشہ کیا طوفان لے کے آتی ہے؟ خاموشی صرف ایک سٹیج ہے. طوفان اس بات پر ڈیپینڈ کرتا ہے کہ انسان اس خاموشی کو کیسے یوز کر رہا ہے. اگر وہ صرف ماضی میں پھنسا رہے تو طوفان بنتا ہے، اور اگر وہ مطلب جو ہے نا وقت کو سمجھے، اس وقت کو سمجھے اور خود کو جو ہے نا مطلب ری بلڈ کرنے کی ایک کوشش میں لگ جائے، تو یہی خاموشی نئی سوچ پیدا کرتی ہے. خاموشی کے اندر چھپے ہوئے فیصلے اور بدلتی سوچ، یہاں اصل نقطہ یہی ہے کہ انسان کی سوچ خاموشی میں زیادہ واضح ہو جاتی ہے. شور میں ہم ریئیکٹ کرتے ہیں، بات سمجھ آ رہی ہے، لیکن خاموشی میں ہم ریفلیکٹ کرتے ہیں. اور ریفلیکشن ہی جو ہے نا وہ جگہ ہے جہاں انسان اپنی زندگی کے بڑے فیصلے کرتا ہے. مختصر طور پر محبت کے بعد خاموشی بعض اوقات جو ہے نا طوفان بن سکتی ہے اگر احساسات دب جائیں، اور بعض اوقات یہی خاموشی انسان کو مضبوط، سمجھدار اور بدلنے والا بنا دیتی ہے. اور اگر وہ سمجھنے کا ٹائم دے، سمجھنے کا اسے جو ہے نا ایک وقت دے. سو لیڈیز اینڈ جینٹل مین، یہ موضوع بہت ہی لمبا موضوع ہے جی. اس پہ میں اگر ساری رات بولتا رہوں تو میرے سے لفظ یا میرے سے الفاظ ختم نہیں ہوں گے، بلکہ کافی ساری باتیں ہیں. فریال، آپ کو آپ کے میسج کا جواب مل چکا ہے جی. اور محبت جیت ہوتی ہے مگر یہ ہار جاتی ہے، کبھی دل سوز لمحوں سے، کبھی بیکار رسموں سے، کبھی میری ہر ایک دعا کا تجھ کو ہی، کبھی یہ پھول جیسی ہے، کبھی یہ چاند جیسی ہے، کبھی لے پر جاتی ہے، کبھی یہ مار جاتی ہے. محبت جیت ہوتی ہے مگر یہ ہار جاتی ہے. نور ہمارا ساتھ دے رہی ہیں زروبی سے. نور، اس بات پہ میں یہاں یہ بات کہنا چاہوں گا کہ محبت کبھی جیت ہوتی ہے اور کبھی ہار نہیں ہوتی، بلکہ ایک خاموش سا ادھورا پن ہوتی ہے.
या खामोश सा अधूरापन बन जाती है। कभी ये दिलसोज लम्हों से गुजर कर इंसान को मुकम्मल बदल देती है और कभी बेनाम रस्मों के दरमियान कहीं खो जाती है। कभी मोहब्बत फूल की तरह नाजुक होती है, कभी खुशबू देती है मगर हाथ में ज्यादा देर तक नहीं रहती, और कभी ये चांद की तरह रोशन तो होती है मगर दूर रहकर सिर्फ देखने वालों के हिस्से में आती है। कभी मोहब्बत लापरवाही में मतलब बिखर जाती है, और कभी ये वक्त के साथ मर नहीं जाती बल्कि ये सिर्फ खामोश हो जाती है और दिल के किसी कोने में हमेशा के लिए रह जाती है। असल बात यह है कि मोहब्बत हमेशा जीतती नहीं मगर ये मुकम्मल तौर पर हारती भी नहीं, बस इंसान को बदल देती है, उसे नया बना देती है। मोहब्बत जीत भी होती है, मोहब्बत हार भी लगती है, मगर हकीकत में मोहब्बत सिर्फ एक एहसास है जो कभी ख़त्म नहीं होता, सिर्फ शक्ल बदल लेते हैं, शक्ल चेंज कर लेते हैं। नेक्स्ट कौन हमारे साथ दे रहे हैं, कहाँ से जी भाई? जिनके समय लेवने दी छेद प्यार मोहब्बत पर लांजो के प्रियुसी वसु गुमो हम जगमदन सद अखपल जड़ो जगमदन खबर है सद अखपल जड़ो बो जाओ स अखपल लख जगमदन द जरो जड़ो जगमदन रोमेस्ता सुरा शरीक हुआ और शगुफ्ता मुसर चार से देना प्रोग्राम के शामिल छो जी मनाना शुक्रिया आजमा डेर खुआगा और नियाजी ना खुरजा ने दा आओ शगुफ्ता हुई छे प्रोग्राम सम जबरदस्त सब को ले ठुल ताजमा साइड अस्सलाम जी वालेकुम अस्सलाम अस्सलाम वालेकुम भाई कैसे हैं आप ठीक हैं। प्रोग्राम बहुत ही अच्छा है, उर्दू सेट पोएट्री शामिल करो जी, मैं सेट गर्ल फ्रॉम सौबे हाय सैड पोएट्री आप सुनेंगे तो फिर जो है ना आप लोगों ने 10 दिन बिस्तर से ही नहीं उठना, नहीं मतलब बिस्तर तो खैर नहीं है बल्कि बेड से ही नहीं उठना। भाई आपकी उर्दू बहुत ही अच्छी है। हीर हमारे साथ दे रही है, शुक्रिया हीर। हीर बादशाह हमारे साथ दे रही है, ये हीर सिर्फ आप हमारे साथ दे रही है। हेलो स्वीट अल्हम्दुलिल्लाह ठीक ठाक खैर खरीत जी। अरिबा हमारे साथ दे रही है, बहुत बहुत शुक्रिया जी। स्वीट ताहिर सिंह तस्खी ठीक ठाक की अलहमदुल्ला ठीक ठाक तस्व अकबल अलवाई जी दा मुंगसर सुख रगली दी यो जुल्बिया जगम देनो खा दा जरियाल मैसेज की दा चार सदे ने जी शुक्रिया जरियाल तस दा चार सदे ने प्रोग्राम के शामिल शे और जरियाल वेच दा मौजू बदल के जी दा मौजू चेंज की असल के जमा मौजू जगम देनो दा गना दे दाखल के जगम देनो पदी मौजू हुए छे गुफ्तगू का खबरें का अखल सैड जगम देन से शामिल का दखल बड़ा से जगमदन लगुआ सा नो पदी वजह जगमदन पदी मौजू से खबरें कहूँ असल मौजू माता सर जगमदन डिस्कस करे जी खामोशे पे हवाले सर मुँह खबरें कहू आओ खबर जगमदन संबल्ला माँ उखड़े नूर खबरें बहम कमो आओ तसोक लिख जगमदन शामिल दल वाले लका रातल वाले तासो रातले छे छे तासो रातल वाले شامل دل واڑے نو تاثرات لے شے شامل دے شے 0307-27-00-66-027-00-666 ہم موضوع زمونگ سو جناب ہائے ہائے ہائے ہائے ہائے اس موضوع پر جتنی کوئی باتیں میں کروں تو ختم نہیں ہوگا خاموشی کے اندر چھپے ہوئے فیصلے اور بدلتی سوچ یا بدلتی ہوئی سوچ चेंज बदलती सोच यकीनन के समझ चुके होंगे आप। नेक्स्ट हमारे साथ कौन दे रहे हैं कहां से सतासुपारा टपी और सो लगजगंदन एंटरटेनमेंट कंटेंट हम प्रोग्राम के शामिल हो जी मरजानियम मरजानियम द यारोसेन ना प्रोग्राम सम को ले दीजिए शुक्रिया मरजाना जी शामिल छे जी 0307-27-00-66 बने तासुरा अभी तक कवरे छे जी कॉल्स हम कवरे छे उज कोशिश कम छे सास कॉल्स हम लग लग प्रोग्राम शामिल कम 7-27-00-666

0: बाजार।
1: ओके जनाब, एक मरतबा फिर मैं आप लोगों को वेलकम कहता हूँ। जितने भी दोस्त साहब मेरी आवाज़ सुन रहे हैं, बहुत बहुत शुक्रिया, थैंक यू सो मच कि आप मेरी आवाज के साथ साथ हैं और आप मेरे संग संग हैं, मेरे साथ साथ हैं, बहुत बहुत शुक्रिया, थैंक यू सो मच। یوسو میسج نور دی جی دا پروگرام کی شاملوم چھ د چاچا میسج راغلے دا کم کم زنا میسج راغلے دے آواز دما اوکے دی جی آواز کے حوالے سے مجھے بتائیے گا کہ آواز کے حوالے سے تو خیر جانا آپ لوگوں نے مجھے بتایا نہیں بھائی ماتا اگر سانگ پلے کا نام ہوں من ہر دا رستم نہ کم یوسو جی ذا کوشش بکو پر کہ استا سانگ مات پتہ نہیں تے تاس کم یوسو یاد کرے دے